बिल्कुल जदून से चले नागा रागले दे और स्टूडियो ते छिपराड़ा और पता लेकिन खुशहाल खुशहाल हम दे पेंच ठे चूली दी जे दावले दा चौदा पसो खान जदुना दे लग दे म्यूजिक दे लग रेर जात माहिर दे कना और टोल रोज लास दे म्यूजिक कोरी पता लेकिन आज दा म्यूजिक दे दोले दुमरा रेर जात खख दे अजे चे दे जाति तोर जमा म्यूजिक जे रेर जात नरम कना मा दे सॉन्ग जम पता नहीं जी कम सॉन्ग जगा मतलब दा दे न्यू मार्केट तरा गली कम सॉन्ग जो मजेदार दी نو دا ایکسپالت به دا کی کنه دے راغله دے او د ټیم کې ټیکنیکل هغه زمور چې د خپل سر باندې واغسته زما په وینا باندې نو یو ځل چې د بیا صحیح ده جدون سے بس کلک پی ورک صحیح ده جدون سے بو چې د نماز د ټیم کې سټوډیو کې موجود دی د یو جهان منه دنیا منه نا ترونکو او ګرو تا ایلکا ایلکا تاسو وي